नील अनाद असंभ ताका मूड उचार कपेदा जाको पेव न पावत वेदा ताको करपाहन अनुमानत महामूड कछ पेद न जानत।

कहां समाए, तिस बिन तुही देहु रीरी रहाओ, उनकै संग तू गृह महमाहर, उनकै संग तू हुई है जाहर, उनकै संग तू रखी पपोल, ओस बिना तू छुटकी रोल, उनकै संग तेरा मान महत।